0: खोइ नु नुमाथि बसाएर मति माथि थो ङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङङ angang nubu lakwe gi sindu da i orang da gi ma siam da gi sindu ma na hai do angang do angang do sao re nang hi i je ni sa si lo wa hi da lo wa yu lo wa sa lo sa le le ma de to bi yu ga e nang nang hong gi bra ne hang i do hong gi de nang nang ka da ya nga nang lo hong gi de ha bi da ne hong gi de nang nang ka da ya ma chalo angang si ai gu si ni ai no hra sa lo sa nang ni yu lo wa sa lo sa nang ni nang i ดากากรีมเตเบเบมซะโลยูโลชะซะโลนังบะบาซีเรดินังกะนาดะเลโกตะเกนังบะบาซีเรดินังกะซะโลเบเบมซะโลบะบายูทะนะเกยูโลชะซะโลเบเบมไอซีกะนูซีเนมานลาสตะตะวะดุกะนีมานอีโวซีโปอะนะสกิไรทอยซิซูยัมมะทุกตาบะโพนะมะเวเรบะดุนะนีอีมาวดา
1: ชูนะนะอือฮึอีมาวดกุมวิเกตเตซมาซะพะซอมดันเดียคุมกะรีซะพะซะบีอะเจริเกเนอะดุบุอะไซสกิปตันเดมานตรอกปาสกิปตันเดมานตรอกปาตะอาร์ติสินดิมานตรอกปาอาร์ติสินพะซะเกพะซอพะซอรอยตุสกิปตันตูโงงะเลกระบินะอะดุมโทมะซะคิวเนอะคาแรคเตอร์กิพะซะพะซะคาแรคเตอร์กิพะซะบะซะมานะดิโซซักพะซะบายเซซักคักตันเลปะนะเตซะมีกิพะซะบายเซซักพะซะบะซะดิไอดิ
0: ก็งดที่ยาดียาดีที่สักพอจะเรื่องสมาร์ทตัวบุ้งมันไปอีกทีมาหนึ่งตัวช่วยพอตัวมากุนตัวน่ะสักพอจะรักกันด้วยใช่ด้วยเนี่ยพอสมบูรณ์สิว่าครูนเสียงคนเดียวเลยไอเดียจะอาร์ติสมวยนะอาร์ติสมวยจะให้ไปตาร์กันดีลีลาสิการีโนไอเนี่ยตัวดูแบบไอเนี่ยเทียตัวดูโอรสุดธรรมะดูโอรสุดพิลามดูโอรสุดไอเนี่ยตัวดูดีสิการีโนไอเนี่ยจะคิดไล่บัตรเรียนสิ่งอันงั้นสิ่งที่คังบีวันเสียงเนี่ยส่วนยังได้ทำเสรีสิ่งเสียงอะไรกันดี
1: มาสิครั้งก็เลยล่ะตัวผมทำได้บ้าวงรูปามุ่ยที่วิมานสุ่มไอ้เลยทีมโอ้จิตที่เลยล่ะตัวนี้เนี่ยนะไมโครโฟนตานรักก็มาคำนึงไอ้บุกเอ็นพัชร์เนี่ยนะง่างอะก็ดูนะไอ้เสพพัชร์เนี่ยเลยล่ะปงตุ๊กตัวสักทีนะเลี้ยบเราก็เลยล่ะก็มาให้ดูนะเลยล่ะตัวใหญ่ดูนะมาเนี่ยมาไมโครโฟนนี่เซนไมโครโฟนตานรักก็เอ็กตัวเรียกสิทีไมโครโฟนนั้นไมโครโฟนสัตว์ปกิเอ็กซ์ตัวคนนั้นมั่งอีบอีกทิ้งเอเรียสิครับทิ้งมั่งรักเก
0: ချင်းရှင်စုကမိုက်တော့ကြီးဘူးမိုက်စီရတော့ဘိုင်ရတဲ့လောက်ရဲမတမ်းတဲ့ခွင်း1976တကခွင်းတယ်လာတော်ရင်1976တကလာတော်ကုန်တန်တာခွင်းနေတဲ့ကမိုက်ခရဖို့မိုက်ကအဝါပစီရမောမတမ်းတဲ့အဟူစား77လဲနမတော်မီတန်နာရစီကလေးစီကမိုက်မိုက်ရှာဟိုမိုက်ခရဖို့ဆမရန်တရကမတမ်းတဲ့လာဆန်ရင်ဘာဘူးလို့တာရမီယခုစီကီမိုက်မာကြီးကနမိုက်ခရဖို့ညာဒဝိယတီဟာကြီးပို့မလာဘနေခုစီကနစ
1: မတမ်းတို့အဝတ်ဘဒနဆိုစား acting တဲ့ inot happy နေ
0: ဘာ happy နေမတမ်းတို့ acting ကငါခုစီကီ acting ကခုစီ film စီအရိဘတတော်ပြီး acting ချင်းသူကအဲ့လိုဘတော်ရဲ့ acting ချင်းသူတင်းချင်းအဲ့ဒါမစဝိုင်းဒိုင်စန်တိုင်စံကြီးပို့တယ်လေကိုခုစီကီကနစင်းစီတာသိုးလေးပို့ချတယ်ကဲခုစီ digital လာပတကြီးဒီ AI လာပတကြီးဒီတုံးဘတော်ရဲ့ခုစီအဲ့ဒါမျိုးဆိုဟိုင်းနာပရိုဆက်တော်ရဲ့ဖဇတဲ့ဆက်စုဖဇနာစီမံငမဲကောလီလာတရရွယ်ပဲတော့မှန်ပါစေစင်နေတာမစက်ပါစဘကြီးမင်းစက်ကြီးဘီအိုင်မီနပါနကိမတီဝရမေရိုင်းအဲ့ဒါကိုလီလာတယ်မှာဖောက်ပြရတော့ဟွန
1: ်
0: းအဲ့ဒါနာဟိုင်ဘမ်တကားရွယ်ဟိုင်ဘမ်မထုံတိုင်ဟိုင်ဘကြီးဝါနေတာ
1: တမ္ဗဟိုင်ဘမ်မစံနေပါဘူးဟိုဇာနာစက်တီနိုင်ဇဘဝနီဇာဟိုဇာနာဟိုင်ဒီဘစက်ဖဇဘကြီးဝဟန်ထုတ်စီရေငါကတိအမောဩဇာဆုမဏိပူကြီးစက်ပါဇဘခွိုင်တကြီးမနှုံးတဲ့ဒီအမဒမ်မကုတ်တလေးဒီပဲနေဟုတ်လ
0: ားရှင်လာဒီပဲနေဒီစက်တီဘီမှာတဆန်ကြရရနေလ
1: ို့ဆန်ဟုတ်လားဒါဥစားကြီးမမန်တဲ့စာကြီးပါတော့တော့ဘာမှမစားပါဘာလို့ရှင်တဲ့စူတာဇဘတို့ဇာဥစားကြီးပွန်စီတန်ကကရကရတလေးခရရတဲ့လိုင်အမ်ဘဒကြီးလိုင်ပတ်တော့ခိပါအဲ့ဒီဖိလ်မ်ဒမူလီလာဒလာခိဘလီလာဟောရပစီဆူဇာနာဟိဘခိဘဒအခွေကြီးအင်ကလက်ပကြီးကဲနောမရက်တာအင်ကလက်ပကြီးအငအောဘမရက်တာအခွေကြီးအင်တာတိန်မန့်အမွေနာဟောရခိကိုင်ဟိဘဘဒဇာတာဇာရေဇာမစိဟောဇိကတိဇာကလာဇေနုစီဘီရဘရောဇာ
0: သာဂုံငမ်ဒဘဒဂီနီနီကလာဇသာဂုံငမ်ဒဘဒဂီနီဆွန်လေးရှလေးရှလေးကခွေကြီးဆိုက်ကလုန်နလေးရှလေးကခန်းငါက फोकस तो बोलने में देते साइक्लोन ना आगे साइक्लोन नहीं खाए रख लेंगे दूर मंदिर नहीं खाए ले जाएगी ना कल ही
1: करी ना दियो जामा से इन उसी बगी पोकलक पसे वो रखे हो जा
0: आ दूं तो रंग रहा आई आ मैं कल सीरम भी आए अधिकार उमंद सब क्यों आए वो रमसी आए अतो आई ना आठ तो शुरू क्यों पारे ने ऐसी अधिक हिंगबंग बगी मंदिर से नाले जरी बा अधिकिन कन ग्रीन सं ग्रीन हो बगी वाकलों ना मंदिर ले जरी बा सीधी कोई थातो बंग मरो तो बपो ने बा आठ आ इन आठ तो बगी जो सेबीडी लेवनी मिनम शी लेवनी
1: मागी मपान नाइ दे वरम बया बगी दी ओजा अद ममल गी मतांग सी ओजा सिला आकान द सेल थुंग गी ममन गी मतांग सिला को द आर्टिस्ट ओइबसी ओजा लाय एम्बसी सु आर्टिस्ट अमनी सी सु इमुंग गी अवाब तांग अमना तो खरे हाइबि रे ओजा ना अद अदु दी एक्टिंग लोम द चंग खिबा सिगुम बसिन दी गसा गी सेल थुंग गी सी अवार्ड पजि मेन बंग गम नरे नी ना खन खिबा रा ओजा
0: सिया जुमे ना गाय दो ओसी सेल थुंग गी द खन द सु यौरी ना आर्टिस्ट नी सेल थुंग गी ना द सु खन द यौरे वा आर्टिस्ट नी वाई तो बा सिगी सिमाओ उन्हें को कहने खलग ले तो बंगम बगी थोड़ा आजे आदिशों और भी नहीं
1: चल पाई दर्शो
0: चल पाई दर्शो मर्म देखने होता आई वाले को नुंगारी मतिया में नुंगारी मतिया में ये पुन सीधा इमाए पाई मतलब ना नुंगारी मुंगा नुंगारी वाह गरबा मतलब ना दिल लातो बगी नुंगारी तो कुंग मीन है तंजाग ले ले पियाओ सावी और अपनी पान सावी और अपनी उठी सावी और अपनी है कक सावी और अपनी
1: और जब 1980 था काइना मैं खुलक था काइना मैं खुलक से द बेस कॉमेडियन ने और जब सखंग बीरी वैसे मैं आमना इंग्लिश इंग्लिश को नितोई था मणिपुर स्टेट कला एकेडमी मना मशीन असु और जब वर्क अमादी और जब पुंसी सी द लेटिंग बीरा बने वो जा अद Asing tingam dabo award kaya ni. Ada oza, ina matang zelak zening wasi oza. Artist singgi mamal si oza. Award na lep kadra, sale na lep kadra oza. Kadi na lep kani.
0: Artist singgi mamal si pasha na lep ya roy. Pasha itu dia kau tan yara kadi kadar madat taro kau talo so maya maya amil lak ni. Adre pasha na lep di ya roy, maya minta. Degi, ina tu jero potu gitu le. ओडेसे उगिरगे यंगिरगे मोने लेसेगे दवने ओडेसे लेप दवने माते दुने दुने छ छाने लेपदी आपोते दो सिदी पब्लिक ने खलक दवने अखुय तेले छ पब्लिक ने उबी दवने पब्लिक ने खम दने तेले नाइस ए वाना गसन पोते छ अम अम मुंगला गदी पब्लिक ने हन दव दने ती दने ओ माते दु मिनी को हबदो अदु करते ने कोने पाम जरिस अदु हे नाइ पाम असो व अंगुन द करगु मम द अंगुन ले के अदु पैसा न मम ले पे हब दु सुना रोय देगी आगी वान म कनो मम ले पे सुया रोय तो व द व य होने से मन दगी मम मन दनी
1: मियाम न खंग बि बसे
0: खंग बि बसे दु अदु क्वारी चो मम मन ने ने लौ जई
1: अदु दियो जा सख याम फजा बगी मथक तो जा से मम याम तांग बसु ओइ दुनी ओ जा से मियाम न खंग न रब नि नै अब
0: वही दो कोई सख्ती में फंसे बगी वाला तो मैं आपने खंगी से इधर सब फंसे बने ने लोग
1: जाते हैं अच्छा
0: मनी होता है अरुण जी नंगना आपको धंकी या फंसे बो कोई सन्नी अरुण आपको जी मूव ये लेप से करी लेप का तो क्या भी नहीं बना करी नमः सत्ता का तो क्या भी नहीं अरुण जी कोई आटे छोर बगी लाइजर में तेल
1: अखोई सिगी थौरम से जा उना खिसि अमुक्तंगा मासिदा उना जरि पसि सखनाय रबा हिरम हिरम मम द सखनाय रबा सिंगसे कोइना खल्लग म खोगी पुनसि वारी सिंगसे ताजा हुबनि ओजा अन द मिउ ब मगा मिउ मगा पुनसि वारी सि माना दिओजा सिदि ले पसुंगम दे लाइन थाबनि लाइन थाबा पुनसि वारी लोइना फजै फजा मे आमदु दगे हेना फजा बसिनि खल्लग म कोइना उना जरि बसि ओजा नदुना मासिगी वारी से पुंखाय मदा पुंग अमदा लीबा हाय बसिदि ओइ थोकदबनि ओजा अदुबु मचेत खरा मसे खरा मंगान दुगी मसे खरा खोइना फंगजा हुबा ताजा हुबा सि ओजा मसिबु ओजाना पिबि बसे अखुइ गे मकाइ दगी हाइना लेटर नङाइ जदि ओजा
0: सैदा सु आइ मसि आम नाइना रिप्रेजेंट दवी अदु मयान द पब्लिक ता सु मम दवी मा दे दुनि काइना खमन बगि वान ता लाइब त्रियन से लाइब आंग सिंग आर्टिस्ट हो जेना खमजरीबा दगी डिसिंग बु कद मदियन बांगिर बा आर्टिस्ट बु उद्याम थकत पीरीबा दगी ऑडियंस मनी बुई लाइब परजामा याम सिंग से परजा सेक्शन खुदिक मंगना आर्टिस्ट सिंग से कमाई तो तवरगा अफा आर्टिस्ट नो ओरी बनो दगी कमाई तो आर्टिस्ट सिंग सी मुगी लाइब टैलेंट सिंग सिनी को हावन सिंग खमजा हो ना बिदम त खुदम जाम बिबी लसिजो ऐन हाजिनगी खुदम जाम बिबी लसिजो ओले दारे दिस संगी kanada mai kai da ina tagar bungup seri
1: aja
0: sini ina aja
1: yang mai